0: आवाजी ताजिक आकाशवाणी आपका स्वागत है हमारे प्रसारण में। रेडियो आवाजी ताजिक 4 बजे दुशंबे नगर और 4:30 बजे भारतीय समय के अनुसार 1 घंटे के जारी प्रसारण हो जाता है। आप हमारे प्रसारण में ताजिकिस्तान के नैतिक, सांस्कृतिक, सामाजिक, इतिहास और जीवन के बारे में दिलचस्प टिप्पणियां आठ भाषाओं ताजिकी, दारी, फारसी, रूसी, उज़्बेकी, हिंदी, अरबी और अंग्रेजी में सुन सकते हैं।
1: نماسته جی پریوس نوالو آب ریدیو زیتو جیک هندی کند کو سیدی اکاش می سون رای باب که ست هشور نیوزو و اور هماره پردیوسار عزیزو و دولاد. ایسه گنته که موکی خبره خوجان می میمور 2024 پردرشانی پردیگیتا ایو جید هوگی. خانن اور گوی تو کارم کشتر که وششگیو که تیاری پر راشت منچ ایو جید. تاجیکستان را جوانی جای ویچه دالای اسوسیو ویچه دالای که سده سیبانه.

0: आवाज़ी ताजिक आकाशवाणी आपका स्वागत है हमारे प्रसारण में। रेडियो आवाज़ी ताजिक 4 बजे दुशंबे नगर और साढ़े 4 बजे भारतीय समय के अनुसार 1 घंटे के जारी प्रसारण हो जाता है। आप हमारे प्रसारण में ताजिकिस्तान के नैतिक, सांस्कृतिक, सामाजिक, इतिहास और जीवन के बारे में दिलचस्प टिप्पणियां आठ भाषाओं ताजिकी, दारी, फारसी, रूसी, उज़्बेकी, हिंदी, अरबी और अंग्रेजी में सुन सकते हैं।
1: نماسته جی پیروس نیوالو آب ریدیو اوزیتو جیک هندی کانت کو سیدیا کشمه سنرای بب که سطح شور نیوزو و اور هماره پرادیوسار عزیزو و دولت. ایسا گنته که موکی خبره خوجان میمی مردو ازار چابی سپردشانی پرودیگیتا ایو جید هوگی. خانن اورگوی تو کارم کشیتر که وششگیو که تیاری پر راشت منج ایو جید. تاجیکستان را جوانی جای ویچه دالای اسوسیو ویچه دالای که سده سیابانه.